0: تو رب سنز زان گچان انسان چھ فطری طور حسن تو خوبصورتی ہند عاشق توے چھ انسان پن پان تہ پاراوان اما پوز ات سی چھ یہ تہ ضروری زی انسان پاراوی پن آتما تو پن ضمیر تکیاز شریر چھ فونی تو آتما چھ باقی روزن واجن شریمد بھگوت گیتا یہ مز چھ درج انسان شریر چھ مثال چھ تمہ پلوچ یس آخر کار رنان لہذا پز انسانس اندرم آتما پرزناون ہرگہ کن سات کھانا مصیبت یس تس پز حزن ملال رٹن تو زند ضمیرس چھ کھان تہ رنج آسان یس شخص رت کرم کر تسز آتما چھ تکلیف نش محفوظ روزان اما پوز شریرس واتن ول تکلیف چھ عارضی یم انسانن پن آتما پرزنو سہ گو دنیا کیو تماشو نش آزاد کرود چھ انسانس دوکس اندر مبتلا کران فریبس اندر ہین آمتس انسانس چھ پرزانی راوان اوے چھ سہ انسان سراسر ناکام یمس حسدن تو بغزن نال آسہ وولمت سامعین آز چھ بوموار ولی بوزو شریمد بھگوت گیتا پاٹ تلیلا
1: شری پرماتمنے نمہ کلیبیم آسمگم پارتھ نیتتویوپپدیتے چھدرم ہردے دوربلیم تکتو تشٹھ پرنتپا ارجن اواچ کتھم بھیشمہم سنکھے دروڑنچ مدھوسودن اشوبھی پرتیوتسیامی पूजार्हा वरिषूदन गुरून हत्वा हि महानुभावान् श्रेयो भोक्तुम् भेक्ष्यमपीह लोके हत्वार्थकामास्तु गुरून् इहैव भुञ्जीय भोगान् रुधिर प्रदिग्धान् न चैतत् विद्मः कतरन्नो गरीयो यद्वा जयेम यदि वा नो जयेयुः यानेव हत्वा न जिजीविषामः स्तेव स्थिता प्रमुखे धार्तराष्ट्रा कार्पण्यदोषोपहतः स्वभावः पृच्छामि त्वां धर्मसम्मूढचेता यच्छ्रेयस्यान्निश्चितं ब्रूहि तन्मे शिष्यस्तेऽहं साधि मां त्वां प्रपन्नम् नहि प्रपश्यामि ममाप्नुद्यात् यच्छोकमुच्छोषणमिन्द्रियाणाम् अवाप्य भूमा वसपत्नमृद्धम् राज्यं सुराणाम् अपि चाधिपत्यम् सञ्जय उवाच एवमुक्त्वा ऋषिकेशं गुडाकेशपरन्तप नयोत् इति गोविन्दम् उक्त्वा तूष्णीं बभूवः तमुवाच ऋषिकेशः प्रहसन्निव भारत सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वचः श्रीभगवानुवाच असूच्यान्नन्वशोचस्त्वं प्रज्ञावादांश्च भाससे गतासून्न गतासूंश्च नानुशोचन्ति पण्डिता नत्वैवाहं जातु नासं नत्वं नेमे जनाधिपा न चेव न भविष्यामः सर्वे वयमतः परं देहिनोऽस्मिन् यथा देहे कौमारं यौवनं जरा तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति मात्रा स्पर्शास्तु कौन्तेय शीतोष्ण सुख दुखदा आगमा पायिनो नित्या स्थांस्तिति क्षस्व भारत यम हि न व्यथयन्ते ते पुरुषं पुरुषर्षभ सम दुख सुखं धीरं सोमृतत्वाय कल्प्यते नासतो विद्यते भावो नाभावो विद्यते सतः उभयोरपि दृष्टोऽन्तः स्त्वनयोस्तत्त्वदर्शिभिः अविनाशितु तद्विद्धि येन सर्वमिदं ततं विनाशमव्ययस्यास्य न कश्चित् कर्तुमर्हति अन्तवन्त इमे देहा नित्यस्योक्ता शरीरिणः अनासिनो प्रमेयस्य तस्मान् युद्धस्व भारत यैनं वेत्ति हन्तारं यश्चेनं मन्यते हतम् उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते न जायते म्रियते वा कदाचित् नायं भूत्वा भविता वा न भूयः अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे वेदा विनाशिनं नित्यं य एनमजमव्ययं कथं तपुरुषः पार्थ कङ्घात इति हन्तिकम्।

0: इसका नाल ही हमारा प्रोग्राम कोविल मुक्यो तो इस उम्मीद के नाल कि अगला जरा प्रोग्राम होएगा उनमें और भी शख्सियात गोजरी का जरा मशहूर या मनियावा जरा लिखाड़ी है उनकी जिंदगी बारे गलबात को सिलसिलो जारी रखेंगा तो इसके नाल ही हमारा प्रोग्राम कोविल मुक्य प्रोग्राम का प्रोड्यूसर वसीम फारूक वानी उन्होंने इजाजत अच्छा जी रब रखो
1: سمعین آپ گوجری پروگرام سن رہے تھے پروگرام کے پروڈیوسر ہیں وسیم فاروق وانی یہ آکاش وانی کا سری نگر اسٹیشن ہے میڈیم ویو کے علاوہ ایف ایم 103.5 میگا ہرٹز پر 5:50 ہو رہے ہیں اب گوجری خبروں کا بلٹن نشر ہوگا

0: हेलो, आपकी फरमाइश।
1: अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू।
0: वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू। कौन बोल रहे हैं?
1: मोहम्मद अल्ताफ डार बख्शबल्ला पानीपत है।
0: अल्ताफ साहब क्या चकरान?
1: बोझ जो मुल फजना बाज करान।
0: चलो सेठा जान, खुदा शु मजूरी खोश छा किन्ना ता आत पोंसस छ बरकत सेठा आसान।
1: शुक्र खुदा इस तरह ने जा ये हकारी वो दर क्या चले पाले।
0: बिल्कुल सही। अल्ताफ साहब कुसु फिल्म बहुत छु बोजुन आज।
1: आज बोझने तो हज हम है राही प्यार की है छना।
0: फिल्म हम है राही प्यार के
1: اہن
0: امیک کس ہو بت فلمی بت بوزن
1: جناب کان بوزنے تو جناب
0: سٹھا جان تہ سی کم چھ بی
1: مشیت خاندان کلسما بیش محمد آصف ڈار طاقی کمر ڈار فیضان احمد ڈار ایسا جان جان جناب
0: تہد کال کرنے باپت شکریہ بوزتو پنس اہل و عیالس تو پن ساتھین ست یہ خوبصورت فلمی بت

0: हेलो, आपकी फरमाइश।
1: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: वार बच्चों मैडम जी, आपका
0: अल्हम्दुलिल्लाह, कमल शो।
1: वार बड़े बिलाल पेरबाग बड़ारस करन।
0: बिलाल साहब पिरबाग पेट।
1: बिल्कुल हाँ,
0: बिलाल साहब क्या छ करन?
1: अच्छा खदमत खलक करा
0: खदमत खलक। नाव क्या छ तुंदिस खदमत खलकस?
1: करा वार है कसमी।
0: चलो अल्लाह ताला थेनो कबूलियत। वैन तो क्या छ बोजुन आज?
1: मेरे दिल का पता तुम्हें किसने दिया?
0: तो ऐसी कम छ बे यसाम बोजुन।
1: اسہِ چھُ انتظ احمد پال، زور احمد پال، مدثر ملک، بشیر احمد پرے، یِم چھِ اسہِ سۭتۍ حظ.
0: چلو انشاء اللہ تُہنٛزِ فرمٲیشہِ ہُنٛد بٲتَن بوزناوو تۄہہِ تہٕ تُہٕنٛدۍ سٲری سٲتھی بوزَن تۄہہِ سۭتۍ۔ کال کرنہٕ باپتھ شُکریہ۔
1: السلام علیکم.
0: وعلیکُم السلام۔